0: कति माया गर्छस् भनेपछि मन पग्लियो आज माया बस्ला जस्तो छ
1: यहाँ कोही कोहीको माया बसिसक्यो
2: हे मुना मदन पढाएछौ